0: जतिको भने त्यत्तिकै छानी छानी घरको लागि भोजको लागि होटेल वा रेस्टुरेन्टको लागि आइकालु मेट सेन्टर नयाँ बानसोर शङ्खमुल जाने बाटोमा
1: फोन नम्बर 479-3939 व्हाट्सएप नम्बर 9848-67-55-00
2: जापान जानकै लागि हार्ड फुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
1: फोन नम्बर चाहियो 479-0021
3: अरे वाह देश के स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान इसमें

0: कमेडी क्याप्सुल।
1: कुचिएको थोपडा नाइस भयो, कुचिएको थोपडा नाइस भयो, बासी भात भुटेसी फ्राई राइस भयो, जाडो पनि कति बढेको हो कुन्नी, भर्खर बनाएको चिया पनि आइस भयो।
0: कमेडी क्याप्सुल।
2: एक काम धोइ

0: कमेडी क्याप्सुल।
1: अनि नाति हिन्दीमा प्रेम गर्छु भन्थेस् त फेरि झोक्राएर बसेहस् के भो?
2: मैले त प्यार नै लेखेको हो नि हजुरबा, उसले उताबाट प्याज पढिचे माया पिरती त सलादै भो नि।
0: कमेडी क्याप्सुल
3: रेडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: बत्ती बल्यो ब्रेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्न पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: कतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स, न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 4।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: अब भन्दा भने जस्तो कथा सुनाए जस्तो हुन्छ कि आजकलका बच्चाहरू सिमसिमे पानी जिस्किने नानी भन्दै हिँड्छन्। हामी बिचरा बच्चा हुँदाखेरि फुलको आँखामा फुलै संसार भन्दै हिँड्थ्यौँ।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: ध्यान दिएर सुन्नुहोस् है, स्वास्थ्य हुनको लागि एउटा खतरा टिप्स भन्दैछु। खाना खाने बित्तिकै सुत्नु भनेको स्वास्थ्यको लागि नराम्रो हो, त्यसैले एकछिन फेसबुक चलाउनुहोस् ल ठग्नेस।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 607।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: अब चाहिँ हल्का रोमान्टिक वाला सुनाउँछु ल। लाखौं भीडमा तिमीलाई मनबाट छानेको छु बाबा, लाखौं भीडमा तिमीलाई मनबाट छानेको छु, हर पल तिमीलाई आफ्नो जिन्दगी मानेको छु, दुःख परि तिमी निराश हुँदा पनि माया, धेरै तरिकाले तिमीलाई हँसाउन जानेको छु। ठोक्नुस्
0: कमेडी क्याप्सुल।
2: दियो दियो एक कान दुई कान मैदान, यसमै छ मजा,
3: फुल टाइम कमेडी।
4: खाना भाउजू मजुरा सिनकी पकाइदो, खाना भाउजू मसुरा।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्धि, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन भए।
2: सम्धिजी हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: आफू रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भुल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848665500।
6: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरियो बोल्यो सुनिराखोस् है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै। एक्सट्रीम एनर्जी, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: ए फर्सी,
2: किन गान्टे मुला?
1: तिमीलाई त बाहिर राखेको गमलाको निकै चिन्ता थियो नि, होइन?
2: हो त नि, कम्ती चिन्ता लाग्छ त मलाई त्यसको।
1: आजदेखि तिम्रो सबै चिन्ता हटाइदे नि त मैले।
2: हो र, कसरी?
1: मैले त्यो गमला नि फुटाइदे नि त।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो।
4: एक काम दुई काम मैदान। यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: एक मरेको व्यक्ति घरबाट कसरी गायब भयो?
2: कसरी गायब भयो? त्यसपछि त ड्यास ड्यास ड्यास ड्यास ड्यास ड्यास छ त, सस्पेन्स छ कि क्या हो? ए पछाडि लेखा रहेछ,
1: थाहा पाउन हेर।
2: त्यसपछि फेरि ड्यास ड्यास ड्यास ड्यास ड्यास ड्यास ड्यास ड्यास छ त,
1: ओहो लास्टमा लेखा रहेछ, थाहा पाउन हेर
0: सिआइडी।
3: एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: सम्झियो यो पोइलाई गन गन गन गन गन गन नगरिकन छोर छोरी हुर्काउने चाहिँ कुखुराको पोथीले मात्रै रहेछ।
2: त्यस्तो होइन नि सम्झिज्यू, कुखुराले गन गन गन गन पो गर्दैन त, कक कक कक कक त गरिहाल्छ नि।
0: कमेडी क्याप्सुल
3: जियो जियो एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: रक्षी जुवा तास खान खेल्नु हुन्न, बच्चालाई तर्साउने कुरा झनै गर्नु हुन्न,
1: जात पात लिङ्ग भेद ध्वनि गर्नु हुन्न,
2: हेलमेट नलाई मोटरसाइकल चलाउन नि हुन्न, जथाभावी ओभरटेक कहिले गर्नु हुन्न,
3: बिहान खाली पेट राति धेरै खान हुन्न, चिल्लो गुलियो अमिलो पिरो धेरै चाख्न हुन्न,
1: पिरो चिन्ता तनाव टेन्सन धेरै लिनु हुन्न, यति गरी रेडियो डे सुने कुनै रोगले छुन्न। अरे वाह, देशकै स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।

0: कमेडी क्याप्सुल।
1: सन्ताले पसलेलाई भन्नुभयो, फेरि सन्तको कुरा, सन्ताले पसलेलाई भन्नुभयो, भाइ एक लिटर दुध देऊ त कुकुरको लागि। पसलेले भन्नुभयो, यही खानुहुन्छ कि लानुहुन्छ।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: एक मान्छे चिहान छेउमा बसिरहेको थियो, ओहो कस्तो डरलाग्दो कुरा, एक मान्छे चिहान छेउमा बसिरहेको थियो, अर्को मान्छेले भन्यो डर लाग्दैन। त्यसपछि पहिलो मान्छे जो चिहान छेउमा बसिरहेको थियो उहाँले भन्नुभयो किन डराउनु पर्यो र भित्र अलि गर्मी लाग्यो र बाहिर आएको त हो नि।
0: कमेडी क्याप्सुल
2: दियो दियो
0: एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 607।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल होइन ससुराबा, तपाईँलाई त मैले कहिले काम गरेर देख्दिनँ, किन हो र?
1: अब मैले एउटा काम सुरु गरेँ भने तिनवटा बिगारेर छोड्छु अनि लास्ट आफै पनि बिग्रिन्छु। बिग्रिनु भन्दा त बरु यसै ठिक छ भनेर।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
3: एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन भए।
2: घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालु मिट सेन्टर नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
3: फोन नम्बर 479-3939, व्हाट्सएप नम्बर 9848-67-55-00।
4: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
3: फोन नम्बर चाहियो 479-0021।
5: बोल्यो हरियो बोल्यो सुनिराख्नुस् है।
6: सुन नीलो आकाश चाहिन्छ नीलो नै। एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टेक, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: बिहान हाँस्छौ दिउँसो हाँस्छौ, हाँस्नै पर्यो नि मैया। बिहान हाँस्छौ दिउँसो हाँस्छौ, मध्याह्नमा हाँस्छौ साँझमा हाँस्छौ। हँसिलो मुहार आफ्नो माया नाथको कुरा ठिकै हो। बिहान हाँस्छौ दिउँसो हाँस्छौ, मध्याह्नमा हाँस्छौ साँझमा हाँस्छौ, बेलुका हाँस्छौ रातमा हाँस्छौ, आउँछौ हाँस्छौ जान्छौ।

0: कमेडी क्याप्सुल।
1: आज एउटा नयाँ कुरा पत्ता लाग्यो नि ज्वाइँ साहब, तपाईँलाई देखेर।
2: के कुरा ससुरा बा?
1: आइफोन बोक्ने जति सबै धनी नदेखिने रहेछन्।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो
4: एक काम दुई काम मैदान,
5: यसमै छ मजा।
6: फुल टाइम कमेडी।

0: कति बोल्यो झ्याप्पा ब्रेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्न पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: कति बात धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 600।
7: खुसी रोज्दै बोल्यो आफ्नै धुनमा, थाहै नदी पत्तै नपाई बस्यो सबको मनमा। हिजो पनि मनमा बस्यो, आज पनि मनमै, भोलि पनि मनमै बस्यो।

0: मैले एकजना भाइलाई सोधे, भाइ अक्षर त दामी रहेछ त, पढाइमा पनि तिमी जान्ने छौ होला होइन? भाइले भन्यो, अक्षर राम्रो हुँदैमा पढ्न जान्ने हुने भए नि दाइ, डाक्टरहरू जति अनपढ यो दुनियाँमा कोही हुने थिएन रे।
1: एक काम दुई काम मैदान, यसमै छ मजा। फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: हैन तपाईलाई स्वर चाहिँ कसको मन पर्छ हो ससुराबा?
2: मलाई सबभन्दा बढी मन पर्ने स्वर भनेको एटीएम बाट पैसा निकाल्दाखेरि खुर खुर खुर खुर खुर खुर गर्छ नि, हो त्यही हो।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो
4: एकान्दै का मैदान,
5: यसमै छ मजा।
6: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: रेडियो
1: देशकै स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान यसमै छ मजा
2: होला होला होला होला होला होला भन्दै बितिरा छ के गर्ने
3: के गर्ने
2: बल्ल बल्ल बल्ल बल्ल बल्ल बल्ल भन्छु

0: कमेडी क्याप्सुल।
1: हे भगवान, समय पनि कस्तो आयो, जुन उमेरमा हामी धेरै चकलेट खाएर दाँत दुख्यो भन्ने गर्थ्यौ, अहिले त्यही उमेरका भारा भुरीहरू ब्रेकअप भएर मुटु दुख्यो भन्ने गर्छन्।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कॉमेडी कैप्सूल।
1: मेरी उनी त्यति सम्म हार्ड छिन् भन्ने तब मात्र थाहा पाए जब उनीसँग च्याट गर्दा गर्दै मोबाइल तातेर अफ भइदियो।
2: कसम
1: गफदेको होइन।
0: कॉमेडी कैप्सूल।
3: अडियो अडियो। एक कान दुई कान मैदान। यसमै छ मजा।
4: फुल टाइम कॉमेडी।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, अझै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: एकछिन उसले भन्यो चिन्डे यानी कि तालु हुनुको अरू फाइदाहरू पनि धेरै छन्। मैले सोधे के फाइदा, उसले भन्यो पहिलो फाइदा लिखा टिप्नु पर्दैन, चम्कना पर्दैनन्, ढाडी खोज्नु पर्दैन।
0: कमेडी क्याप्सुल
2: एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कॉमेडी कैप्सूल।
1: मेरा प्रिय मित्रहरू, 14 फेब्रुअरीमा डेटिङ जानेहरूले बताइदिनु होला कुन ठाउँमा चाहिँ बढी भिड हुन्छ, म पनि त्यही चिया बेच्न जानु पर्यो क्या।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो
3: एक काम दुई काम मैदान,
2: यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्दीजी हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848-67555-00।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरि बोल्यो सुनिराख्नुस है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टाइम, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: अनि नाति, हिन्दीमा प्रेम गर्छु भन्थेस् त फेरि झगडाएर बसिहस् के भो?
2: मैले त प्यार नै लेखेको हो नि हजुरबा, उसले उताबाट प्याज पढिचे माया पिरती त सलादै भयो नि।
0: कमेडी क्याप्सुल।
3: एडियो एडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: हेलो हजुरबा, मैले त कोठा छोड्दे होइन, के भन्छ किन नि? धेरै नुहाउँदा घरबेटी रिसाउँछ, नुहाउँदै नुहाएन भने घरबेटीको छोरी रिसाउँछ।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
3: एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: बत्ती बल्यो झ्याप्प ब्रेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्न पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: कति बा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत 2 दशक देखिए
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: एकजना साथीले भन्दै थियो, फेसबुकमा आफन्तहरूसँग चिन्जान गर्नु र एड गर्नु भनेको फ्रीमा सिसिटिभी जडान गर्नु जस्तै हो। ठोक्ने समय भयो, ठोक्नुस्।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो।
3: एक कान दुई कान मैदान।
4: यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: अनि त्यसरी आफ्नै जिग्री साथीको घर बेच्दिनुहुन्छ त ससुराबा?
2: बेच्न गएको यो घरलाई आफ्नै मान्दा हुन्छ भने मैले बेच्दिन।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: समय परिवर्तनशील छ भन्थे हो र छ। पहिला पहिला केटी जिस्कायो भनेदेखि चप्पल झिकेर हान्थे, हिजो आज जिस्कायो भनेदेखि फेसबुक खोलेर ब्लक हान्छन्।
0: कमेडी क्याप्सुल
2: दियो दियो।
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: एकजना साथीले फेसबुकमा स्टेटस लेखेको खुब मन पर्यो, खुबै मन पर्यो। सुन्ने हो ल, सुन्नुहोस् है, नेपाल कृषि प्रधान देश हो, यहाँ मान्छेहरू गफ जोतेर नेता फलाएर आश्वासन खान्छन्।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो
3: एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

झ्याप्प बत्ती बल्यो, झ्याप्प ब्रेक लायो।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6।
9: Extreme energy drink.

0: कॉमेडी कैप्सूल।
1: मेरा साथीहरूलाई फेसबुकमा स्टेटस लेख्न चाहिँ कसले सिकाउँछ कसले सिकाउँछ? हिजो एउटाले लेखिरहेको थियो, पढ्ने समयमा फेसबुक चलाएर बित्यो, त्यसैले फेसबुक एकाउन्ट ढितो राखेर लोन दिनु पर्यो सरकारले।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: एकजना साथीले भन्दै थियो, प्रेममा धोका पाएकाहरूले नि एक्सक्युज मी लाई पनि एक्सक्युज मी सुन्छन् रे त।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो। एक काम दुई काम मैदान। यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो साम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो, तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू, हजुरलाई पनि बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
3: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
4: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
5: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
4: फोन नम्बर चाहियो 4790021।
6: बोल्यो हरि बोल्यो, सुनिराखो है।
7: सुन नीलो आकाश, साइन्स नीलो नै, एक्स्ट्रीम एनर्जी, एक्स्ट्रीम ऑन टेन, एक्स्ट्रीम एनर्जी ड्रिंक।
8: घुस खानु हुन्न, दिन पनि हुन्न, बाटो काट्न पनि हुन्न,
9: जाड रक्सी जुवा तास खान खेल्नु हुन्न, बच्चालाई तर्साउने कुरा झनै गर्नु हुन्न,
10: जात पात लिङ्ग भेद धोनी गर्नु हुन्न,
11: हेलमेट नलाई मोटरसाइकल चलाउन नि हुन्न, जथाभावी ओभरटेक कहिले गर्नु हुन्न,
12: बिहान खाली पेट राति धेरै खान हुन्न,
13: चिल्लो गुलियो अमिलो पिरो धेरै चाख्न हुन्न,
14: पिरो चिन्ता तनाव टेन्सन धेरै लिनु हुन्न, यति गरी रेडियो डे सुने कुनै रोगले छुन्न।
15: अरे वाह, देशकै स्वादिलो रेडियो, रेडियो अडियो, एक कान दुई कान मैदान, यसमै छ मज्जा।

0: कमेडी क्याप्सुल।
1: विश्वास पनि कसको गर्नु र खै, एउटा स्कुलको बाहिर लेखिएको थियो, दुई सन्तान ईश्वरको वरदान। अफिस भित्र भित्तामा लेखिएको थियो, तीनवटा बच्चा भर्ना गरे एक फ्री।

0: कमेडी क्याप्सुल।
1: आमाको प्यारो छोरो भनेर फेसबुकमा लेख्ने केटाले हिजो टोल्लै थर्किने गरी डङ डङ खाँदै थियो आमाको हातको कुटाई।
0: कमेडी क्याप्सुल
2: एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: रातो बत्ती बोल्यो, झ्याप्प ब्रेक लायो।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के भयो बा?
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
3: घर दरबार?
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
3: फोन नम्बर चाहिँ
2: 9851 31 60 60, 9851 31 60 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 607।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: इङ्ग्लिशमा छ, सुनौ। बिफोर म्यारिज, बिहे अगाडिको कुरो। बिफोर म्यारिज रोजेज आर रेड, स्काई इज ब्लू, ओ माई डार्लिङ आई लभ यु। वाह, क्या भावना छ। त्यसपछि आफ्टर म्यारिज, आफ्टर म्यारिज रोजेज आर डेड, आई ह्याभ फ्लू, यु आर माई हेडेक, आई किल यु।
0: कमेडी क्याप्सुल,
2: अडियो अडियो,
0: एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: इंग्लिशमा छ सुनौ बिफोर म्यारिज बिहे अगाडिको कुरो बिफोर म्यारिज रोजेज आर रेड स्काई इज ब्लू ओ माई डार्लिङ आई लभ यु वाह क्या भावना छ त्यसपछि आफ्टर म्यारिज रोजेज आर डेड आई हेभ फ्लू यु आर माई हेडेक आई किल यु
0: कमेडी क्याप्सुल
2: एडियो एडियो
0: एक कान दुई कान मैदान
2: यसमै छ मजा
0: फुल टाइम कमेडी

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: यत्रो लाठे भएर पनि तपाईँको छोरो किन रोइरहेछ सन्धीज्यू?
2: अब मेरो पुरानो फेसबुकको म्यासेज चिट्ठी हेरेछ अनि त्यहाँबाट ओहो बा तपाईँले मलाई पाउनलाई धेरै सङ्घर्ष गर्नु भएको छ भनेर खुसीको आँसु रे खुसीको आँसु।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो
4: एक काम दुई काम मैदान, यसमै छ मजा।
5: फुल टाइम कमेडी।

रात बत्ती बोल्यो झाप्प ब्रेक लायो

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो साम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्दीजी हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यत्तिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848675500।
6: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरियो बोल्यो सुनिराख्नुस है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम अनसन, एक्सट्रीम एनर्जी ड्रिंक।
9: घुस खानु हुन्न दिन पनि हुन्न, बाटो काट्न पनि हुन्न,
10: जाड रक्सी जुवा तास खान खेल्नु हुन्न, बच्चालाई तर्साउने कुरा झनै गर्नु हुन्न,
11: जात पात लिङ्ग भेद धोनी गर्नु हुन्न,
12: हेलमेट नलाई मोटरसाइकल चलाउन नि हुन्न, जथाभावी ओभरटेक कहिले गर्नु हुन्न,
13: बिहान खाली पेट राति धेरै खान हुन्न,
14: चिल्लो गुलियो अमिलो पिरो धेरै चाख्न हुन्न,
15: पिरो चिन्ता तनाव टेन्सन धेरै लिनु हुन्न, यति गरी रेडियो डे सुने कुनै रोगले छुन्न।
16: अरे वाह, देशकै स्वादिलो रेडियो, रेडियो अडियो, एक कान दुई कान मैदान, यसमै छ मजा।

0: quemando el sex pastry.
1: Rato batti bolyo. Jhappa berek layo.
2: Classic Deco 16th anniversary offer. Jati ma chahiyo teti ma payo. Budget ra package tapai ke rojaiko. Aba internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Deco kunai pani plan kharidma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Sampark 9801004477. Classic Tech. जतिमा चाहियो त्यतिमा पाइयो.
3: के भयो बा?
4: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एकपटक बनाउने घर बलियो पनि बनाउनु पर्यो. यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु.
3: घर दरबार हुँदा हुँदै 10 कुद्नै पर्दैन नि बा.
4: घर दरबार?
3: विगत 10 100 भन्दा बढी त घरै बनाइसके. सबै कुरा एकै ठाउँमा. घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा.
4: फोन नम्बर चाहिँ
3: 9851 31 60 60. 9851 31 60 60. बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा.

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 4।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: अनि नाति हुनेवाला नातिनी बुहारी संस्कारी त छे नि।
2: अँ हजुरबा, एआईसँग बोल्दा पनि सुरुमा नमस्कार गरेर मात्रै बोल्न सुरु गर्छ।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: अधिकार छ
1: भनेर मात्र हुँदैन।
0: एनएलजीमा बीमा गरे भइन्छ है ढुक्क।
1: सबैको सुरक्षा एनएलजीको इच्छा। सबैको सुरक्षा एनएलजीको इच्छा।
2: एनएलजी इन्सुरेन्स कम्पनी, केन्द्रीय कार्यालय पानी पोखरी, काठमाडौँ।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: भगवानले केटी भन्दा अगाडि केटा किन बनाए? फेरि अर्को प्रश्न मेरो साथीको एसएमएसमा, किन बनाए त थाहा भएन, उसले आन्सर पठाइदिएको रहेछ नि। किनभने सबैलाई फाइनल कपी भन्दा अगाडि रफ ड्राफ्ट चाहिन्छ नि।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
0: एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: सन्ताले मन्तालाई भन्नुभयो, हेरि सन्ता र मन्ताको कुरो, सन्ताले भन्नुभयो तेरो कारको नाम के हो? मन्ताले भन्नुभयो ला बिर्से, जे होस् टीबाट सुरु हुन्छ। त्यसपछि सन्ताले भन्नुभयो हो र यार, तेरो कार टीबाट सुरु हुन्छ तर मेरोलाई सुरु गर्न त जहिले पेट्रोल चाहिन्छ।
0: कमेडी क्याप्सुल।
2: एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्ड फुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: केटाले भन्नुभयो, यदि यो लुडोमा 1, 2, 3, 4, 5 पर्यो भने म तिमीलाई किस गर्छु। त्यसपछि केटीले भन्नुभयो, यदि 6 पर्यो भने नि। अनि केटाले भन्नुभयो, ए तेरी, तिमीले अहिलेसम्म लुडो खेलेको छैनौ, 6 पर्यो भने त पालो दोहोरिहाल्छ नि। एसएमएस सुनेर कस्तो लाग्यो, झ्याम्म लाग्यो।
0: कमेडी क्याप्सुल।
2: एडियो एडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: यो मन मेरो साह्रै खुसी रमाइलो भयो जीवन, हाँस्दै नाच्दै रमाउँदै हटाऊ मनको टेन्सन, हाँस्दै नाच्दै रमाउँदै हटाऊ मनको टेन्सन।
1: किचङ

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो साम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो, तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन भए।
2: सम्दीजी हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848465500।
6: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरियो बोल्यो, सुनिराख्नुस है।
8: सुन नीलो आकाश, चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टेक, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: छोराले आमासँग भन्नुभयो, मम्मी मलाई दुःख दिनुस्, टेन्सन दिनुस्, मलाई बर्बाद गरिदिनुस्, मेरो सर्वस्व हारिदिनुस्। छोरालाई धेरै नै विरक्त लागेछ कि क्या हो। त्यसपछि आमाले भन्नुभयो, तलाई गधा सर्टकटमा भन्न, तलाई श्रीमती चाहियो भनेर।
0: कमेडी क्याप्सुल
2: दियो दियो।
0: एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: ल भन्नुहोस् त ज्वाइँ साहब, मासु कति प्रकारको हुन्छ? मासु त एकै प्रकारको हुन्छ ससुराबा, तर नाम अलग अलग हुन्छ। सानोमा चिची हुन्छ, अलि ठुलो भयो मासु हुन्छ, त्यसपछि अहिले त शीतन ससुराबा।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: बत्ती बल्यो, झ्याप्प ब्रेक लायो।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 को इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के भयो बा?
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
3: घर दरबार?
2: अँ, विगत 10 वर्षदेखि 100 वटा भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
3: फोन नम्बर चाहिँ
2: 9851360 60, 9851360। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खक्तिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सूल।
1: एक मरेको व्यक्ति घरबाट कसरी गायब भयो त्यसपछि त ड्यास ड्यास ड्यास ड्यास ड्यास ड्यास छ त सस्पेन्स छ कि क्या हो ए पछाडि लेखा रहेछ थाहा पाउन हेर त्यसपछि फेरि ड्यास ड्यास ड्यास ड्यास ड्यास ड्यास ड्यास ड्यास छ त ओहो लास्टमा लेखा रहेछ थाहा पाउन हेर सिआइडी
0: कमेडी क्याप्सूल अडियो अडियो एक कान दुई कान मैदान यसमै छ मजा फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: बिहान हाँस्छौ दिउँसो हाँस्छ हाँस्नै पर्यो नि मैया बिहान हाँस्छौ दिउँसो हाँस्छौ मध्याह्नमा हाँस्छौ साँझमा हाँस्छौ हँसिलो मुहार आफ्नो माया नाथको कुरा ठिकै हो बिहान हाँस्छौ दिउँसो हाँस्छौ मध्याह्नमा हाँस्छौ साँझमा हाँस्छौ बेलुका हाँस्छौ रातमा हाँस्छौ आउँछौ हाँस्छौ जान्छौ हाँस्छौ तिमी के सम्झिन्छौ दुनियाँमा कोलगेटले ब्रस गर्ने तिमी मात्र छौ
0: कान धोई कान मैदान यसमै छ मजा फुल टाइम कमेडी।

0: तनाव टेन्सन हटाउँछ लासो, तनाव टेन्सन हटाउँछ लासो।
1: रातो बत्ती बल्यो, झाप्प ब्रेक लायो।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल। एक मरेको व्यक्ति घरबाट कसरी गायब भयो त्यसपछि त ड्यास ड्यास ड्यास ड्यास ड्यास ड्यास छ त, सस्पेन्स छ कि क्या हो, ए पछाडि लेखा रहेछ थाहा पाउन हेर, त्यसपछि फेरि ड्यास ड्यास ड्यास ड्यास ड्यास ड्यास ड्यास ड्यास छ त, ओहो लास्टमा लेखा रहेछ थाहा पाउन हेर सिआइडी।
1: कमेडी क्याप्सुल
2: अडियो अडियो
1: एक काम दुई काम मैदान, इसमें छ मजा
3: फुल टाइम कॉमेडी।

0: कमेडी क्याप्सुल।
1: एकजना नेतालाई विद्यार्थीले सोध्यो, नेताजी राजनीति भनेको के हो? नेताजीले भन्नुभयो, सरले होमवर्क देखा भन्दा कपी ल्याउन बिर्सेछु सर भन्दै झोलामा कपी खोजे जस्तो गर्नुलाई पनि राजनीति नै भनिन्छ बाबु। ठोक्नु
2: काम धुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो, तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्दीज्यू हजुरलाई पनि बानेश्वरको आइकालो मिर्सिनेटको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
3: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
4: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
5: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
4: फोन नम्बर चाहियो 4790021।
6: बोल्यो हरि बोल्यो सुनिराखो है।
7: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टेन, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल
1: बिहान हाँस्छौ दिउँसो हाँस्छ हाँस्नै पर्यो नि मैया बिहान हाँस्छौ दिउँसो हाँस्छौ मध्याह्नमा हाँस्छौ साँझमा हाँस्छौ हँसिलो मुहार आफ्नो माया नाथको कुरा ठिकै हो बिहान हाँस्छौ दिउँसो हाँस्छौ मध्याह्नमा हाँस्छौ साँझमा हाँस्छौ बेलुका हाँस्छौ रातमा हाँस्छौ आउँछौ हाँस्छौ जान्छौ हाँस्छौ तिमी के सम्झिन्छौ दुनियाँमा कोलगेटले ब्रस गर्ने तिमी मात्र छौ
0: कमेडी क्याप्सुल
2: दियो दियो एक कान दुई कान मैदान यसमै छ मजा
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: एकजना साथीले भन्दै थियो, जुठो खायो भने माया बढ्छ भन्थे नि, हो र छ। अघि मासु खाएर कुकुरलाई हड्डी दिएको, पछि लागेर हैरान छ यार। माया त माया हो।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: हजुरको जोडी त पक्कै भगवानले नै बनाएको हुनुपर्छ ससुराबा।
2: भयो जाइ, मलाई त्यस्तो लाग्दैन। जति समय उनीसँग बसे झगडा नपरेको दिनै भएन। यस्तो जोडी त मेरो विचारमा भगवानले भन्दा पनि राक्षसले बनाउनु पर्छ।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: देशकै स्वादिलो रेडियो रेडियो अडियो एकन दुईकन मैदान यसैमा छ मजा.
1: रातो बत्ती बोल्यो, झ्याप्प ब्रेक लायो.
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो. बजेट र प्याकेज तपाईँकै रोजाइको. अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
3: के भयो बा?
4: घर बनाऊ भनेको वास्तु हेर्न पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो. यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु.
3: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा.
4: घर दरबार?
3: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके. सबै कुरा एकै ठाउँमा. घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा.
4: फोन नम्बर चाहिँ
3: 9851360 60, 9851360. बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा.

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खती बात धन पनी सा, गहना किन्ने मन पनी सा। I'm so lucky।
2: लकी जी, आजे लकी हुना को लागे, आउनोश, लकी ज्वेलर्स।
3: विगत दुई दशक देखिए,
4: तपाईको सेवामा समर्पित लकी ज्वेलर्समा अब हीराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हीरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 607।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: तिमी त नि गान्टे मुला यस्तो छौ नि,
2: तिमी छौ नि, तिमी छौ फर्सी,
1: तिम्रो यो सधैँको कचकच। अब म मर्छु,
2: तिमी मर्यो भने म पनि मर्छु,
1: म मर्यो भने तिमी चाहिँ कसरी मर्छौ?
2: किनकि म यत्रो खुसी सहनै सक्दिन नि त।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो। एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: एक घन्टे मुला एक कुरा सोधौं।
0: सोध न फर्सी।
1: राति सूर्य कता जान्छ?
0: कतै जाँदैन, यहीँ हुन्छ नि।
1: अनि किन देखिँदैन त?
0: अनि राति त्यत्रो अँध्यारो हुन्छ, अनि त्यो सूर्य कहाँ देखिनु त त्यस्ता अँध्यारोमा?
2: कमेडी क्याप्सुल।
3: एडियो एडियो।
4: एक कान दुई कान मैदान। यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्ड फुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 7।
9: Extreme energy drink.

0: कमेडी क्याप्सूल।
1: आमाले भन्दै हुनुहुन्थ्यो, यो कलियुग भएर होला एग्जाम को पर्सेंट भन्दा पनि बैटरी को पर्सेंट को बड़ी चिंता लाग्छ।
0: कमेडी क्याप्सूल।
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालु मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
3: फोन नम्बर 479-3939, व्हाट्सएप नम्बर 9848-67-55-00।
4: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
3: फोन नम्बर चाहियो 479-0021।
5: एक्सट्रीम एनर्जी ड्रिंक।

पुग्छ न केही चताना भै न केहीको डरा एकान दुई कान मैदान भयो चारैतिर एकान दुई कान मैदान भयो चारैतिर देशकै स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान यसमै छ मज्जा।

0: कमेडी क्याप्सुल।
1: नाता जोडेको छु त हरपल निभाउँछु, कुरा ठिकै हो, नाता जोडेको छु त हरपल निभाउँछु, हरेक क्षण तिमीलाई हँसाउँछु, तिमी याद गर नगर मलाई मतलब छैन, तिमी याद गर नगर मलाई मतलब छैन, तै पनि एसएमएस पठाई पठाई म तिमीलाई सताउँछु।
0: कमेडी क्याप्सुल।
2: एडियो एडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक

0: एकजनालाई रु 12,000 को इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
1: के भयो बा
2: घर बनाऊ भनेको वास्तु हेर्न पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
1: घर दरबार हुँदा हुँदै 10 कुद्नै पर्दैन नि बा
2: घर दरबार
1: विगत 10 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
2: फोन नम्बर चाहिँ
1: 9851 31 60 60 9851 31 60 60 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स, न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: एक आन्टे मुला
2: भन न फर्सी,
1: तिमी मेरो लागि के गर्न सक्छौ?
2: म तिम्रो लागि के चाहिँ गर्न सक्दिन? तिम्रो लागि म स्वर तलाबाट हाम फाल्न सक्छु।
1: स्वर तलाको घर पनि नेपालमा छ त?
2: ए हो त क्या रे साथी, त्यसो भए आठ तलाबाट दुई चोटि हाम
0: कमेडी क्याप्सुल।
3: एक काम दुई काम मैदान, यसमै छ मजा। फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: मेरो सफलता देखेर खुट्टा तान्नेहरू धेरै छन्। मेरो सफलता देखेर खुट्टा तान्नेहरू धेरै छन्। त्यसैले आजकल गनाएको मोजा लगाएर हिँड्न थालेको छु।
0: कमेडी क्याप्सुल।
2: दियो दियो।
3: एक कान दुई कान मैदान।
4: यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: एक घन्टे मुला
2: किन बोलायो फर्सी फेरि?
1: हाम्रो छिमेकी रवि वर्मा त श्रीमती वर्माको कम्बरमा हात राखेर सधैँभरि पार्कमा घुमाउँछन्। तिमी किन घुमाउन्नौ हँ?
2: म कसरी अरू महिलाको कम्बरमा हात राखेर घुमाउन सक्छु त? मैले उसलाई चिनेकै छैन।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो।
4: एक काम दुई काम मैदान। यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सूल।
1: यदि बिहे भएन भने मान्छे स्पाइडर म्यान, यदि बिहे भएन भने मान्छे स्पाइडर म्यान, बिहे भएको दिन मान्छे सुपर म्यान, बिहे पछि मान्छे जेन्टल म्यान, यदि श्रीमती राम्री भए पुरै जीवन मान्छे वाचम्यान।
0: कमेडी क्याप्सूल।
2: एडियो ओडियो एकान धैकान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: बिमार छ
1: भनेर मात्र हुँदैन,
0: एनएलजीमा बिमा गरे भइन्छ है ढुक्क।
1: सबैको सुरक्षा एनएलजीको इच्छा, सबैको सुरक्षा एनएलजीको इच्छा।
2: एनएलजी इन्सुरेन्स कम्पनी, केन्द्रीय कार्यालय पानी पोखरी, काठमाडौँ।

0: okay?
1: Extreme energy drink.
2: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
3: फोन नम्बर चाहियो 479-2021।
4: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
5: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
6: विगत दुई दशक देखि
7: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
8: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
9: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
8: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
5: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42-32-6-6-4।
10: Extreme energy drink.

0: लक्ष्य जुवा ताश खान खेल्नु हुन्न, बच्चालाई तर्साउने कुरा झनै गर्नु हुन्न,
1: जात पात लिङ्ग भेद ध्वनि गर्नु हुन्न,
2: हेलमेट नलाई मोटरसाइकल चलाउन नि हुन्न, जथाभावी ओभरटेक कहिले गर्नु हुन्न,
3: बिहान खाली पेट राति धेरै खान हुन्न, चिल्लो गुलियो अमिलो पिरो धेरै चाख्न हुन्न,
1: पिरो चिन्ता तनाव टेन्सन धेरै लिनु हुन्न, यति गरी रेडियो सुने कुनै रोगले छुन्न। अरे वाह, देशकै स्वादिलो रेडियो, रेडियो अडियो, एक कान दुई कान मैदान।

0: कमेडी क्याप्सुल।
1: तिम्रो फोन जब आउँछ मेरो अङ्ग अङ्गमा तरङ्ग पलाउँछ। कस्तो इमोसन। तिम्रो फोन जब आउँछ मेरो अङ्ग अङ्गमा तरङ्ग पलाउँछ, सबैतिर काउकुती लाग्छ। सबैतिर काउकुती लाग्छ, आएको निन्द्रा सबै भाग्छ। डिप लभ नै परेछ कि क्या? तर म भन्छु खासमा यो तिम्रो दोषै होइन। तर म भन्छु खासमा यो तिम्रो दोषै होइन, मेरो मोबाइल नै भाइब्रेसनमा छ, साइलेन्समा छैन।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो।
3: एक कान दुई कान मैदान। यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: अहिलेको प्रेम पनि अजीबको छ, लभ गर्ने बेलामा चाहिँ रूप होइन प्रिय, मान्छेको मन राम्रो हुनु पर्छ भन्छन्, अनि बिहे गरिसके पछाडि चाहिँ दाढी काट न प्रिय, तिमीलाई क्यास आउँछ, फोटो राम्रो आउँछ भन्छन्। खैके खैके
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा,
3: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो साम्पी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
6: जापान जानकै लागि हार्ड फुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बल्यो हरि बल्यो सुनिराखो है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन सेलेक्ट, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: एक गांटे मुला
2: किन बोलायो फर्सी?
1: अब हामी चाँडै बिहा गरौँ।
2: ए हो, कहिले बिहा गर्ने? लु गरौ न त।
1: ओ, तिम्रो तलब चाहिँ कति छ?
2: मेरो तलब भनौ?
1: भन न।
2: ए भन्दिन।
1: छिटो भन न, तिम्रो तलब कति छ?
2: साँच्चै भन त।
1: भन न भन।
2: मेरो तलब
3: 500 रुपैयाँ छ।
1: 500 रुपैयाँ? त्यति जाबो पैसाले त मलाई एक महिनाको लागि साबुन किन्न पनि पुग्दैन।
3: 500 रुपैयाँको साबुन लाग्ने फोर्नीसित कसले बेगर?
0: कमेडी क्याप्सुल।
4: अडियो अडियो। एक कान दुई कान मैदान। यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: रातो बत्ती बोल्यो झाप ब्रेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851 31 60 60

0: एक्स्ट्रीम एनर्जी ड्रिंक।
1: कति बात धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: जिन्दगीमा धेरै कुरा बुझ्यो कि, तर अहिलेसम्म एउटा कुरा बुझ्न सकेका छैन। होइन, यो किताब बनाउँदाखेरि रक्सी पनि मिसाएर बनाउँछन् कि क्या हो? जहिले 5 मिनट जति पढेपछि निन्द्राले झ्याप झ्यापी पार्छ त ठोक्नुस्।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो
3: एक कान दुई कान मैदान,
2: यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: गन्तव्य तिर अगाडि बढ्दै जाउ, गुड सजेसन, गन्तव्य तिर अगाडि बढ्दै जाउ, जे दिलले भन्छ त्यो गर्दै जाउ, पछि भाकालाई अगाडि जान देऊ, पछि भाकालाई अगाडि जान देऊ, जो अगाडि छन् उनीहरूलाई छोडेर झनै अगाडि जाऊ, गुड सजेसन। अनि मात्र तिमी एक राम्रो रिक्सा चालक बन्न सक्छौ 100%।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा,
4: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्धि, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन भए।
2: घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालु मिट सेन्टर नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
3: फोन नम्बर 479-3939, व्हाट्सएप नम्बर 9848-67-55-00।
4: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
3: फोन नम्बर चाहियो 479-0021।
5: बोल्यो हरियो बोल्यो सुनिराख्नुस् है।
6: सुन नीलो आकाश चाहिन्छ नीलो नै। एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टेलिक, एक्सट्रीम एनर्जी ड्रिंक।

0: भनेर मात्र हुँदैन,
1: एनएलजीमा बीमा गरे भइन्छ है ढुक्क।
0: सबैको सुरक्षा एनएलजीको इच्छा, सबैको सुरक्षा एनएलजीको इच्छा।
2: एनएलजी इन्सुरेन्स कम्पनी, केन्द्रीय कार्यालय पानी पोखरी, काठमाडौँ।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6।
9: आफ्नै धुनमा थाहै नदी पत्तै नपाई बस्यो सबको मनमा। हिजो पनि मनमा बस्यो, आज पनि मनमै, भोलि पनि मनमै।

0: कमेडी क्याप्सुल
1: गान्ते बुला तिमी त भविष्यमा डाक्टरै बन्ने भयौ नि
2: रफर्सी धन्य तिमीले भए पनि मलाई यति तगडा देख्यौ यार म पढाइमा त्यति तगडा छु अघि
1: तिम्रो पढाइ तगडा देखेर मैले तिमीलाई कहाँ डाक्टर बन्छौ भनेर तिम्रो राइटिङ देखेर पो त
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक कान दुई कान मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: रातो बत्ती बोल्यो झाप बेरेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्न पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कॉमेडी कैप्सूल
1: मर्ने भयो।
2: एकजना छिमेकी दाईले हिजो भन्दै हुनुहुन्थ्यो श्रीमतीलाई, हे श्रीमती मलाई बाबा भनेर नबोला है, अब छिमेकीले सुनेर तपाईँ छोरीसँग बाहिर कता जानु भएको भनेर सोधे, बाबा भन्ने भए किन बिहे गरेर माइतीमा बसेको भए भइहाल्थ्यो नि रे।
3: कान धोई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल। छोरीलाई धोका दियो कि क्या हो, खुब खुसी देख्छु त।
1: कसरी धोका दिनु र ससुराबा, पाँचोडीकै बराबरी माया लाग्छ।
0: कमेडी क्याप्सुल।
2: दियो दियो। एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: देशकै स्वादिलो रेडियो, रेडियो अडियो एक कान दुई कान मैदान यसमै छ।

0: कमेडी क्याप्सुल।
1: दुखी पनि यति सम्म भयो कि सँगैका साथीहरू श्रीमतीको बिहानै चुरा सुनेर उठ्छन्, आफू भने बिहान बिहानै अलार्मको घन्टी सुनेर उठ्नु पर्छ।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो एक काम धोई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 7।
0: Extreme energy drink.
9: घुस खानु हुन्न, दिन पनि हुन्न, रातो बत्तीमा बाटो काट्न पनि हुन्न,
10: जाड रक्सी जुवा तास खान खेल्नु हुन्न, बच्चालाई तर्साउने कुरा झनै गर्नु हुन्न,
9: जात पात लिङ्ग भेद ध्वनि गर्नु हुन्न,
11: हेलमेट नलाई मोटरसाइकल चलाउन नि हुन्न, जथाभावी ओभरटेक कहिले गर्नु हुन्न,
12: बिहान खाली पेट राति धेरै खान हुन्न,
13: चिल्लो गुलियो अमिलो पिरो धेरै चाख्न हुन्न,
9: पिरो चिन्ता तनाव टेन्सन धेरै लिनु हुन्न, यति गरी रेडियो सुने कुनै रोगले छुन्न। अरे वाह, देशकै स्वादिलो रेडियो, रेडियो अडियो, एक कान दुई कान मैदान।

0: कमेडी क्याप्सुल।
1: एकजना साथीले सोध्यो, सबै साथी अमेरिका छन्, तलाई जान मन छैन? मैले भने, अमेरिका जान त मन थियो नि साथी, दुई दिनको जिन्दगीमा एक दिन त जानै लाग्ने रहेछ, अनि बाँचेको एक दिनमा के गर्नु?
2: एक काम दुई काम मैदान, यसमै छ मजा,
3: फुल टाइम कमेडी।

बत्ती बल्यो झ्याप्प ब्रेक लायो।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो साम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालु मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
3: फोन नम्बर 479-3939, व्हाट्सएप नम्बर 9848-67-55-00।
4: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
3: फोन नम्बर चाहियो 479-2021।
5: Extreme energy drink.

0: कमेडी क्याप्सूल।
1: प्रेमिकालाई मैले भने, प्रियसी, हे मेरी प्रियसी, मेरो मुटुको धड्कन, मेरो कलेजो, मेरो फोक्सो, म तिमीलाई धेरै माया गर्छु। उनले भनिन्, मुखले मात्र त हो नि भन्ने। मैले भने, अनि के नाकले पनि भनौँ त।
2: ठोक्नुस्।
0: कमेडी क्याप्सूल।
3: दियो दियो। एक काम दुई काम मैदान। यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: हैन जन्मदिन त मनाउनु पर्छ ससुराबा, पार्टी चाहियो पार्टी।
2: चुप, बिल्कुल चुप। आफूलाई यहाँ बेकारमा जन्मेछु जस्तो लागिरहेछ, ज्वाइँलाई पार्टी।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो
4: एकान्दै काम मैदान, यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: प्रमाण भेट्छ एक्सपायर ब्रेक
1: बत्ती बोल्यो झाप ब्रेक लायो
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: के भयो बा
4: घर बनाऊ भनेको वास्तु हेर्न पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
3: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
4: घर दरबार
3: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
4: फोन नम्बर चाहिँ
3: 9851 31 60 60 9851 31 60 60 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: कल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स, न्यू रोड गेट नजिकै काठमाडौँ।

0: नम्बर 42 32 6 6 7
1: बोलो हरियो बोलो सुनिराखो
2: एक्सट्रीम एनर्जी ड्रिंक।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास जहाँ मन बस्छ।
2: आज पनि मनमै, भोलि पनि मनमै बस्छ।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: Lucky जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 7।
9: Extreme energy drink.

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्धी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बल्यो हरि बल्यो सुनिराखो है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टेन, एक्सट्रीम एनर्जी ड्रिंक।

0: खोल्नु पर्दैन, एसीमै छ मजा।
1: रातो बत्ती बल्यो, झ्याप्प ब्रेक लायो।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: के भयो बा?
4: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
3: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
4: घर दरबार?
3: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके, सबै कुरा एकै ठाउँमा। घर दरबार बिल्डिङ एक्सपर्ट, थापाथली चौकैमा।
4: फोन नम्बर चाहिँ
3: 9851630 60 60, 9851630 60 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार, थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: रातो देखिन्छ तिमीलाई पिरो देखिन्छ
1: तिम्रो कम्मरमा ठुम्का सुहाउँछ
2: कमेडी क्याप्सुल
3: बिहेको लागि केटी खोज्दा खोज्दा वाक्क भएको एकजना साथीले विवाहित दाईलाई सोध्यो दाई बिहे भन्ने कुरा कसरी जुर्छ कहिले जुर्छ दाईले भन्नुभयो जब जब तपाईँको समय अनुकूल हुँदैन तपाईँको जिन्दगीमा राहु केतु शनि र दशा खराब हुन्छ तपाईँको मङ्गल कमजोर हुन्छ भगवान्ले पनि केही गर्न सक्दैनन् तब तपाईँको बिहे हुन्छ
2: कमेडी कैप्सूल
4: मैदान
2: मजा फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: सम्झेज्यू, यो पोइलाई गन गन गन गन गन गन नगरिकन छोरछोरी हुर्काउने चाहिँ कुखुराको पोथीले मात्रै रहेछ।
2: त्यस्तो होइन नि सम्झेज्यू, कुखुराले गन गन गन गन पो गर्दैन त, कक कक कक कक त गरिहाल्छ नि।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कॉमेडी कैप्सूल
1: स्मरण शक्ति बढाउनु परो बदाम खाएर भनेर बजार गएर 1 किलो बदाम किनेर ल्याएको, अहिले बदाम नै कहाँ राखे भनेर बिर्सेर तनाव भइरहेछ।
0: एक कान दुई कान मैदान, यसमै छ मजा। फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 607।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: होटलमा मासु र भात ग्वम ग्वम खाइरहेथे, एउटा चिनेको साथी आएर भन्नु, ए बाहुन भएर माछा मासु खान्छस्, तँलाई लाज लाग्दैन? मलाई पनि लाटो रिसुटो भनिदिए, म बाहुन हो बाहुन, बाख्रा होइन, बुझिस?
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा,
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: हजुरबा, साथीहरूसँग घुम्न जानु पर्यो। जा नाति जा, अब जग्गेमा सात फन्को घुमेपछि काहीँ कतै घुम्न पाउँदैन।
0: कमेडी क्याप्सुल।
2: एडियो एडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालु मिट सेन्टर, नयाँ बानसुर शङ्खमुल जाने बाटोमा।
3: फोन नम्बर 479-3939, व्हाट्सएप नम्बर 9848-67-55-00।
4: जापान जानकै लागि हार्ड फुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
3: फोन नम्बर चाहियो 479-021।
5: अरे वाह, देशकै स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मध्य।

0: कमेडी क्याप्सुल।
1: कुचिएको थोपडा नाइस भयो, कुचिएको थोपडा नाइस भयो, बासी भात भुटेसी फ्राई राइस भयो, जाडो पनि कति बढेको हो कुन्नी, भर्खर बनाएको चिया पनि आइस भयो।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: अनि नाप्ति हिन्दीमा प्रेम गर्छु भन्थेस् त, फेरि झोक्राएर बसिहस् के भो?
2: मैले त प्यार नै लेखेको हो नि हजुरबा, उसले उताबाट प्याज पढिचे माया पिरती त सलादै भो नि।
0: कमेडी क्याप्सुल
3: रेडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा,
4: फुल टाइम कमेडी।

0: बत्ती बल्यो झापेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा

0: भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एकपटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
1: घर दरबार हुँदा हुँदै 10 कुद्नै पर्दैन नि बा।
0: घर दरबार?
1: विगत 10 100 भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
0: फोन नम्बर चाहिँ
1: 9851 31 60 60, 9851 31 60 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खतीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स, न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 4।
7: Extreme energy drink.

0: समेरी क्याप्सुल।
1: आन्टी मुला
2: किन फर्सी किन
1: बाहिर त एक हुल मान्छे आएका छन्।
2: ला मार्तनी क्या किन आएका अरे त
1: सुन न बाहिर कता हो स्विमिङ पुल बनाउने अरे चन्दा माग्न आएका छन्।
2: ए ल भइगयो नि त एक बाल्टी पानी चन्दा दिएर पठाइदेऊ न त।
0: समेरी क्याप्सुल
3: दियो दियो एक काम दुई काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: सुन न खसी
2: के भन्न लाग्यो गान्टे मुला
1: कस्तो अप्ठ्यारो लाग्यो
2: भन न भन के भन्न लागेको
1: आई लभ यु
2: I love you too.
1: ओहो, मलाई कति माया गर्छौ?
2: जति तिमी मलाई गर्छौ.
1: ए, त्यसो भए तिमीले पनि मलाई झुटो माया गर्छौ, हैन?
0: कमेडी क्याप्सुल.
3: एडियो ऑडियो. एक काम दुई काम मैदान. यसमै छ मजा.
4: फुल टाइम कमेडी.

0: कमेडी क्याप्सुल।
1: सुन न गान्टे मुला,
2: भन न फर्सी,
1: जब तिमी घरबाट बाहिर जान्छौ तब मलाई एकदम डर लाग्छ।
2: न डराउ न, म चाँडै आइहाल्छु नि।
1: मलाई त्यही कुराको त बढी डर लाग्छ नि।
0: कमेडी क्याप्सुल
3: दियो दियो। एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।
5: My name is...

0: कमेडी क्याप्सुल
1: हैन के सोच्दै छस् हे नाति? कसैले मलाई सौतेलो नै भए पनि बॉयफ्रेन्ड बनाइदिए हुन्थ्यो भनेर सोचिराखे हजुरबा।
0: कमेडी क्याप्सुल
2: एडियो ऑडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 607।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: ए फर्सी,
2: किन घन्टी मुला?
1: एउटा अचम्मको कुरा छ नि त।
2: भन न, के हो?
1: म सानो छँदा पाँच तला माथिबाट खसेको थिएँ नि त एकचोटि।
2: बाफ्रे, अनि तिमी बाँच्यौ कि मर्यौ?
1: खै, सानैको कुरा यादै पो छैन हौ, बाँचे कि मरे।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो।
4: एक कान दुई कान मैदान। यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: हैन झोक्राको चाहिँ किन हो नाति एउटा आई लभ यु लेखेको मेसेज पनि पढ्न नपाई मर्छु कि जस्तो लागेर क्या हजुर
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
3: एकान्दै काम मैदान
4: यसमै छ मजा
5: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालु मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
3: फोन नम्बर 479-3939, व्हाट्सएप नम्बर 9848-67-55-00।
4: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
3: फोन नम्बर चाहियो 479-0021।
5: Extreme energy drink।

0: कमेडी क्याप्सुल
1: एक घन्टे मुला
0: हजुर फारसी भन त
1: हेर न यो रेडियोमा गीतै बज्दैन
0: ला के भयो होला त ए यो रेडियो भित्र त लु मुसा मरेको रहेछ
1: अब के गर्ने मैले गीत कसरी सुन्ने होला
0: अब यो रेडियो भित्र भएको गायकै मरेपछि अब कसरी गीत बज्छ त
2: कमेडी क्याप्सुल
0: अडियो अडियो
2: एक काम दुई काम मैदान यसमै छ मजा
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: होइन, तपाईँ सधैँ किन गल्ती गर्नुहुन्छ ससुराबा?
2: खबरदार ज्वाइँ, मबाट कहिले पनि केही पनि गल्ती हुन सक्दैन, म सबै कुरा जानी जानी गर्छु।
0: कमेडी क्याप्सुल।
3: दियो दियो। एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: फाइनमा
1: रातो बत्ती बल्यो झ्याप्प ब्रेक लायो
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: के भयो बा
4: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
3: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
4: घर दरबार
3: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
4: फोन नम्बर चाहिँ
3: 9851 31 60 60 9851 31 60 60 बलियो घर निर्माणको

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, अझै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: आईएसओ प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 607।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: हिजो एकजना दाईले खुब हँसाउनु भयो, यो प्राइभेट हस्पिटलहरूलाई त मुद्दा हाल्न मन लाग्छ भाइ घरिघरि रे। मैले सोधेँ किन दाई, दाईले भन्नुभयो टिकट काउन्टरमा बिल काउन्टरमा राम्री राम्री केटीहरूलाई राख्छन्, अनि के भयो भनेर सोद्धा आफूलाई बिरामी भन्न पनि लाज लागेर आउँछ अरे।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल चाहिँ मलाई यो बुढो हुन पुग्यो क्या, अब म बच्चा बन्छु ल।
1: कसरी बन्नुहुन्छ हौ ससुराबा?
0: ए फर एप्पल, बी फर बल, अङ्कल अङ्कल पापा किनिदिनु न पापा।
2: कमेडी क्याप्सुल
3: अडियो अडियो
2: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सूल।
1: श्रीमतीले चिटिक्क परेर मेकअप गरेर श्रीमानको अगाडि आएर सोधिन्, हेर्नु हेर्नु स्वामी, म कस्ती देखिएको छु? श्रीमानले श्रीमती तिर हेर्दै भने, ओहो, तिमी त आज अफगानिस्तान लगेर छोडेर आउनु जस्तै देखिकी रहेछौ। श्रीमतीले सोधिन्, के भन्न खोजेको? श्रीमानले भने, बम देखिकी छौ, बम ठोक्न।
0: कमेडी
2: कैप्सूल।
0: मैदान
2: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: हिजो एकजना भाइले सोध्दै थियो, अन्त कि दाजु, बोयफ्रेन्डलाई बाबा भनेर बोलाउने केटीहरूले बोयफ्रेन्डको भाइलाई काका भनेर बोलाउँछन् कि बोलाउँदैन होला?
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
0: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: हे भगवान्, समय पनि कस्तो आयो। जुन उमेरमा हामी धेरै चकलेट खाएर दाँत दुख्यो भन्ने गर्थ्यौ, अहिले त्यही उमेरका भारा भुरीहरू ब्रेकअप भएर मुटु दुख्यो भन्ने गर्छन्।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो।
3: एक कान दुई कान मैदान।
4: यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: कॉमेडी कैप्सूल।
1: मेरी उनी त्यति सम्म हार्ड छिन् भन्ने तब मात्र थाहा पाए जब उनीसँग च्याट गर्दा गर्दै मोबाइल तातेर अफ भइदियो।
2: कसम
1: गफदेको होइन।
0: कॉमेडी कैप्सूल
3: दियो दियो।
4: एक काम दुई काम मैदान, यसमै छ मजा।
5: फुल टाइम कॉमेडी।

बत्ती बल्यो झाप्प ब्रेक लायो।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्धी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि
3: बाणेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बाणेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरियो बोल्यो सुनिराख्नु है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन सेन, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: एकछिन उसले भन्यो चिन्डे यानी कि तालु हुनुको अरू फाइदाहरू पनि धेरै छन्। मैले सोधे के फाइदा, उसले भन्यो पहिलो फाइदा लिखा टिप्नु पर्दैन, चम्कना पर्दैनन्, ढाडी खोज्नु पर्दैन।
0: कमेडी क्याप्सुल
2: दियो दियो एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: होइन, अहिले नगरे बिहे तैँले गर्छस् चाहिँ कहिले भन् त नाति। अब 75 कटेपछि गर्न पर्ला बा, 2-4 दिन झेल्ने, त्यसपछि सिधै स्वर्ग।
0: कमेडी क्याप्सुल।

0: जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
1: के भयो बा?
2: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
1: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
2: घर दरबार?
1: अँ, विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
2: फोन नम्बर चाहिँ
1: 9851360 60, 9851360। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: कतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: अहिले सन्धिज्यू, आजकल यो बुढीहरूले बुढालाई कुट्ने क्रम किन यसरी बढिरहेछ?
2: पहिला मेल थिएन, ढिकीमा चामल कुट्थे, मसला कुट्थे, तेल पेल्थे, अहिले सबै सुविधा छ, त्यही भएर बुढालाई पेल्छन्, बुढालाई कुट्छन्।
0: कमेडी क्याप्सुल।
3: एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: मलाई चाहिँ यो कोही केही पनि ठिक लाग्दैन क्या ज्वाइँ साहब। किन हो ससुराबा? समस्या दुःख सुनायो, कसैले देख्दैन? आज यसो चिरिप पाराउन त भन्यो, सबैले देख्छन् अपराधीहरू।
0: कमेडी क्याप्सुल।
2: एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink. देशकै एकदम स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान यसमा मजा

0: कमेडी क्याप्सुल।
1: अनि एक्टिङ गर्छु भन्तिस, तेरो अभिनय यात्रा कता पुग्यो त नाति? लप परेको अभिनय गर्दा गर्दै को एक्टरमा अप्सरा चाहिँ होइन हजुरबा, यमराज र राङ्गो चाहिँ आउला जस्तो छ।
0: कमेडी क्याप्सुल।
2: एडियो एडियो
3: काम धुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: अनि नाति, तँलाई त्यो केटीको बाबा आमाले मन पराउँछन् त?
2: किन मन नपराउनु बा? आजकलका बाबा आमालाई मन पर्ने भनेकै अर्काको छोरछोरी हो, आफ्नो त कहाँबाट मन पर्ने?
0: कमेडी क्याप्सुल।
3: एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

रात बत्ती बोल्यो झाप्प ब्रेक लायो।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहिँ

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: छोरीलाई खान, सुत्न, कराउन, झगडा गर्न, मोबाइल चलाउन, रिसाउन, पैसा खर्च गर्न मात्रै आउने, ज्वाइँलाई पकाउन, फकाउन, धुन, बढार्न अनि पैसा कमाउन मात्रै आउने जोडी त खुब जमेको छ बा।
0: कमेडी क्याप्सुल।
2: एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: उज्जवल छ।
1: बुझ्नु भयो सम्पी, काठमाडौँमा तीन चार आनामा घर त बनायो, तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरियो, बोल्यो सुनिराखोस् है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टेन, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: ससुराबा
2: हजुर जय।
1: तपाईँको छोरीले साग यति खुवाइकी यति खुवाइकी यति खुवाइकी भविष्य बर्बाद भएको प्रष्टै देखिरहेको छु।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो
4: एक कान दुई कान मैदान, यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: होइन त सधैँ स्याड पोस्ट मात्र किन गर्छस् भन् त सामाजिक सञ्जालमा?
2: म त सधैँ खुसी नै छु नि बा, पोस्ट त यसो अर्काको दुःख देखेर रमाउने दुनियाँलाई खुसी बनाऊ भनेर नि।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो
4: एक काम दुई काम मैदान, यसमै छ मजा
5: फुल टाइम कमेडी।

0: बत्ती बल्यो झ्याप्प ब्रेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 को इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
1: पुराना गरगहनाहरू साटफेर गर्न पनि मिल्ने,
0: आईएसओ प्रमाण चिन्ह प्राप्त हीरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ, फोन नम्बर 42 32 600।
3: Extreme energy drink.

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: कति बात धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।

0: कमेडी क्याप्सुल।
1: हेलो हजुरबा, मैले त कोठा छोड्दे होइन, के भन्छ किन नि? धेरै नुहाउँदा घरबेटी रिसाउँछ, नुहाउँदै नुहाएन भने घरबेटीको छोरी रिसाउँछ।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: हैन तपाईँ खालि उल्टो उल्टो जवाफ किन दिनुहुन्छ हँ सम्धीज्यू
2: अब म गरिबले दिन सक्ने भने के उल्टो जवाफ त हो नि अरू त मबाट आश नगरे
0: कमेडी क्याप्सुल
3: अडियो अडियो
4: एकान्दै काम मैदान यसमै छ मजा
5: फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 479-2021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42-32-6-6-7।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: नाति, तलाई तोरीको तेल मन पर्छ कि भटमासको? किन र हजुरबा, आज तेरो रिजल्ट आउने दिन हो नि त, ढाडलाई चाहियो होला नि भरे।
0: कमेडी क्याप्सुल।
2: एडियो एडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

बत्ती बल्यो झाप्प ब्रेक लायो।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालु मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
3: फोन नम्बर 479-3939, व्हाट्सएप नम्बर 9848-67-55-00।
4: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
3: फोन नम्बर चाहियो 479-0021।
5: एक्सट्रीम एनर्जी ड्रिंक।

0: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
1: के भयो बा
2: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
1: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
2: घर दरबार
1: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
2: फोन नम्बर चाहिँ
1: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: खेतीमा बाटो खट्न पनि हुन्न,
1: जाड रक्सी जुवा तास खान खेल्नु हुन्न, बच्चालाई तर्साउने कुरा झनै गर्नु हुन्न,
2: जात पात लिङ्ग भेद ध्वनि गर्नु हुन्न,
3: हेलमेट नलाई मोटरसाइकल चलाउन नि हुन्न, जथाभावी ओभरटेक कहिले गर्नु हुन्न,
4: बिहान खाली पेट राति धेरै खान हुन्न, चिल्लो गुलियो अमिलो पिरो धेरै चाख्न हुन्न,
2: पिरो चिन्ता तनाव टेन्सन धेरै लिनु हुन्न, यति गरी रेडियो सुने कुनै रोगले छुन्न।
5: अरे वाह, देशकै स्वादिलो रेडियो।

0: कमेडी क्याप्सुल।
1: अनि नाति हुनेवाला नातिनी बुहारी संस्कारी त छे नि।
2: अँ हजुरबा, एआईसँग बोल्दा पनि सुरुमा नमस्कार गरेर मात्रै बोल्न सुरु गर्थे।
0: कमेडी क्याप्सुल
3: एडियो अडियो
4: एकान्दै कान मैदान, यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: सुन नाति, सबै केटी पापाको परि हुँदैनन्, कोही कोही त आमाको BMW पनि हुन्छन्।
2: भन्नाले हजुरबा,
1: BMW मतलब भाँडा माझ्ने वाली क्या?
0: कमेडी क्याप्सुल
3: दियो दियो एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: म आजकल अल धेरै ओभर थिङ्क गर्ने भएको छु क्या ससुराबा।
2: होइन होइन, तपाईँको दिमाग पनि छ र जोइ सर।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: अनि जाइको भिसा लाग्यो त?
2: लाग्नु त लाग्यो ससुरामा, तर डिप्रेसनतिर।
0: कमेडी क्याप्सुल
3: दियो दियो। एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

रातो बत्ती बोल्यो झाप्प ब्रेक लायो।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: हैन के भयो र ज्वाइँ
2: म त बर्बाद भए नि ससुराबा अब मिलेर बस्ने बाटो खने भा पो हुन्थ्यो अरूको खेदो खनेसी बर्बाद हुन्थ्यो
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक काम दुई काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी

झ्याप्प बत्ती बल्यो, झ्याप्प ब्रेक लायो।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्धी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरि बोल्यो सुनिराखो है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम अनसन, एक्सट्रीम एनर्जी ड्रिंक।
9: देशकै स्वादिलो रेडियो, रेडियो अडियो, एक कान दुई कान मैदान, यसमै छ मजा।

0: कमेडी क्याप्सुल।
1: अहिले नाति तैँले अङ्ग्रेजी बुझ्दैनस् क्या हो? किन र हजुरबा? मुभ अन भनेको मन बुझाएर राम्रो काम गर्दै हिँड्ने हो क्या? फेरि अर्को केटीको पछि लागिस्।
0: कमेडी क्याप्सुल।
2: एडियो एडियो।
3: एक काम दुई काम मैदान। यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: आजकल त समाचार पनि कस्तो कस्तो आउन थाल्यो भने। तर हजुरबा, मलाई त एउटा समाचार आयो भने चाहिँ निकै खुसी लाग्छ। के नि, गर्लफ्रेन्ड भेट्न गएका युवकलाई छिमेकीले कुटेर मामा घर पुर्याएका छन्।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो
3: एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: हैन के भयो र ज्वाइँ,
2: म त बर्बाद भए नि ससुराबा। अब मिलेर बस्ने बाटो खने भए पो हुन्थ्यो, अरूको खेदो खनेपछि बर्बाद हुन्थ्यो नि।
0: कमेडी क्याप्सुल।
3: एडियो अडियो
4: एक काम दुई काम मैदान, यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: तपाईँ बोल्यो झाप ब्रेक लायो
1: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851630 60 9851630 60 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: देशकै एकदम स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान यसमै छ मजा।

पूजाआजा बाहेक कोठालाई ताजा र स्वच्छ राख्न, ध्यानका लागि वातावरण बनाउन र बासनाका माध्यमबाट उपचार हुने पद्धति अरोमा थेरापीमा पनि सावित्री कञ्चनजङ्घा अगरबत्तीको प्रयोग हुने गर्छ। आइएसओ मान्यता प्राप्त यस सावित्री कञ्चनजङ्घा अगरबत्ती कम्पनीको आफ्नै आरएनडी परफ्युम कम्पनी छ। आफ्नै उत्पादनको परफ्युम प्रयोग गरिएकाले सावित्री कञ्चनजङ्घा अगरबत्तीको गुणस्तरमा कुनै कम्प्रोमाइज गरिएको छैन।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

सावित्री, कञ्चनजङ्घा अगरबत्ती, कञ्चनजङ्घा रेगुलर, कञ्चनजङ्घा इको, कञ्चनजङ्घा 100 र कञ्चनजङ्घा पाउच गरी 4 छुट्टा छुट्टै प्याकेजमा उपलब्ध छ। कञ्चनजङ्घा 100 खरिद गर्दा कञ्चनजङ्घाकै रोल अन परफ्युम पनि निशुल्क प्राप्त गर्न सकिन्छ।

0: भनेर मात्र हुँदैन,
1: एनएलजीमा बीमा गरे भइन्छ है ढुक्क।
0: सबैको सुरक्षा एनएलजीको इच्छा, सबैको सुरक्षा एनएलजीको इच्छा।
2: एनएलजी इन्स्योरेन्स कम्पनी, केन्द्रीय कार्यालय पानी पोखरी, काठमाडौँ।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खक्तिमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: Lucky जी, आजै लक्की हुनको लागि आउनुहोस् लक्की ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लक्की ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लक्की ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6।
9: देशकै स्वादिलो रेडियो, रेडियो अडियो, एक कान दुई कान मैदान, यसमै छ

इको फ्रेन्डली सावित्री कञ्चनजङ्घाको गिलो धूपले वरिपरिको वातावरणलाई स्वच्छ, शान्त र सुगन्धित बनाई सकारात्मक ऊर्जाको विकास गर्छ। दिन प्रतिदिन नकारात्मक बन्दै गएको वातावरणमा सावित्री गिलो धूपले दिने सकारात्मकता सञ्जीवनी भन्दा कम छैन। सावित्री गिलो धूप दिगो बास्ना चाहनेहरूका लागि उचित सामग्री हो। अध्ययन, ध्यान वा अरोमाथेरापीका लागि गिलो धूपलाई उत्तम मानिन्छ। सावित्री कञ्चनजङ्घा अगरबत्ती, पूजा सामग्री, मच्छर धूप र सब्रानी कप धूपपछि बजारमा रुचाइएको गिलो धूप कञ्चनजङ्घाको अर्को उत्कृष्ट उत्पादन हो। सावित्री कञ्चनजङ्घाको गिलो धूपमा रोज, मोगरा, स्यान्डल, चम्पा, ल्याभेन्डर, केडवाल लगायत विभिन्न प्रकारको फ्लेभरका पर्फ्युमहरू प्रयोग गरिएको छ। झिङ्गा लगायतका किरा फट्याङ्ग्रा भगाउन यसले मद्दत गर्ने भएकाले गिलो धूपको अधिकतम प्रयोग फलफुल पसल वा मिठाई पसलमा पनि गर्न सकिन्छ।

सावित्री कञ्चनजङ्घा अगरबत्ती उद्योगले तयार गरेको चमक पिताम्बरी आम उपभोक्ता बीच निकै लोकप्रिय बन्दै गएको छ। पूजा तथा धातुका सामान सफा गर्नका लागि प्रयोग गरिने चमक पिताम्बरी गुणस्तर भएकै कारण आम उपभोक्ताको रोजाइमा पर्दै आएको छ। साथै यो नेपालको जुनसुकै ठाउँमा पनि उपलब्ध रहेको छ। रु 55 रुपियाँ मूल्य निर्धारण गरिएको चमक पिताम्बरीले सिल्भर, तामा, पित्तल, फलाम र आल्मुनियमका सामग्रीहरू सफा गर्न सकिन्छ। आम ग्राहकको मन जित्दै उत्कृष्ट प्रडक्टको रूपमा चिनिएको चमक पिताम्बरीको प्रयोगकर्ताको संख्या बढ्दो रूपमा रहेको छ। गुणस्तर र प्रयोगका हिसाबले चमक पिताम्बरी उत्कृष्ट छ। यो प्रयोग गर्दा पूजाका भाँडाहरू बिग्रिने डर हुँदैन। हाल कम्पनीले करिब 100 वटा सुगन्धित अगरबत्तीको प्रडक्ट